0: From the studios of Inspire FM, the time is now midday.
1: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे. Only on Inspire FM.
2: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
1: Koi hai meherban hamare sath karte hain unse baat. Radio Azad, you're on the air.
3: Assalamu alaikum, Azad Lala.
1: Ji, walaikum assalam. Kaisi hain? Theek hain?
3: Main theek hoon. Aap kaise hain?
1: Bilkul theek hoon. Hold kijiyega. Ek meherban hamare sath hai. Pehle unko le lo. Radio Azad, you're on the air.
3: السلام علیکم.
1: جی وعلیکم السلام.
3: اللہ جو ابھی بات کر رہے تھے نا اور کہتے ہیں آپ کو جانتے ہیں تو بتائیے. ابھی یہ جو ساری باتوں کا ایک اینڈ ریزلٹ میری ذہن میں یہ آتا ہے. ابھی ریسنٹلی ایک ڈرامہ آیا تھا بسمل جس میں نعمان اعجاز تھے. اب اس ڈرامے کے بارے میں وہ مڈ لائف کرائسز اینڈ دین ہی گاٹ اٹریکٹڈ ٹو انادر گرل اور ینگر گرل. اب جتنی محفلوں میں میں گئی اور جتنا میرا لیڈیز کے ساتھ انٹریکشن ہوا سب نے مجھے میں نے سب کو سنتے ہوئے یہ سنا کہ کہتے ہوئے یہ سنا کہ اس ڈرامے کو اپنے پارٹنر کے ساتھ اپنے میاں کے ساتھ اپنے بوائے فرینڈ کے ساتھ کسی کے ساتھ دیکھنے کی ضرورت ہی نہیں ہے. خام خان کے ذہنوں میں یہ کوشچن آئے گا. دوسری بات یہ کہ ایسے ڈرامے دیکھو اس مرد نے کیا کیا اس نے یہ کیا اس نے یہ کیا. میرا پوائنٹ آف ویو ان کے لیے یہ تھا جب میں نے ڈسکشن کی میں نے کہا اس ڈرامے سے تم نے کیا سیکھا. اگر اس مرد نے ایسے کیا تو اس عورت میں کیا کیا نیگیٹیوٹی تھی وہ کیا حرکتیں کر رہی تھی اس کے اندر کیا فلاس تھے کہ اس بندے نے قدم اٹھایا. نہیں بندے تو ایسے ہی ہوتے. ہم عورتیں اتنی ویک اور اتنی انسیکیور کیوں ہو جاتی ہیں کہ اگر ان کا بندہ بیٹھ کے وکٹوریا سیکریٹ کا کوئی فیشن شو دیکھ رہا ہے تو آپ کو وہ چینل چینج کرنا ہے کیونکہ آپ کو پتا ہے کہ آپ کے اندر کیا کمیاں ہیں جو وہ اس کو اٹریکٹ کر رہی ہیں اور آپ اس پہ کام نہیں کر رہی ہیں. تو آپ کے خیال میں جو بیس ہوں گے میسو انٹریکشن ود دا لیڈیز اراؤنڈ آپ کے خیال میں ایک عورت کے اندر کیا بیسک ریڈ فلیگس ہوتے ہیں. ہم مردوں کے ریڈ فلیگس کے بارے میں تو بہت باتیں کرتے ہیں نا. ایک عورت کے اندر کیا ریڈ فلیگس ہوتے ہیں جو اس کو کمزور بناتے ہیں.
1: اس سے پہلا جو ہوتا ہے وہ ڈسکنیکٹ فرام ریئلٹی. ٹھیک ہے جی, یہ بڑا امپورٹنٹ ہے اس یہاں پہ یہ سمجھنا. دوسرا بسمل سے ریلیٹڈ, ڈاکٹر صاحب آپ ہمارے ساتھ ہی ہیں.
3: جی جی لالا,
1: مزے کی بات یہ ابھی بسمل کی بات ہو رہی تھی نا. ایک ڈرامہ تھا جس میں ایک آدمی نے شادی ہوتی ہے اس کی اور اس کے بعد وہ دوسری شادی کرتا ہے. اس دوسری شادی میں وہ لڑکی جو ہے کنائمنگ سی ہوتی ہے اور مینیپولیٹو ہوتی ہے تو اس کو اپنی طرف راغب کر کے تو شادی کر لیتی ہے. اور یہ ڈرامے کا وہ ایک بیسک تھیم تھا. تو نعمان اعجاز سے میری بات ہوئی پچھلے کچھ دنوں پہلے تو میں نے کہا یہ دنیا پور میں کہتے کوئی دیکھ رہے ہو میرے ڈرامے. میں نے کہا ہاں وہ میں نے ایک آدھ ایپیسوڈ آیا تھا دنیا پور کا میں نے وہ دیکھا. اور ایک تو آگے سے وہ کہتے ہیں یار دنیا پور میں کیا ہو رہا ہے وہ تو مجھے بھی نہیں پتا, مجھے جاتا ہوں بتاتے ہیں کہ یہ ہو رہا ہے تو میں کر دیتا ہوں. اس کا کوئی سر پیر مجھے بھی سمجھ نہیں آ رہا تھا کہ کہاں لے کے جانا چاہتے ہیں ڈرامہ. لیکن کہتا ہے وہ بسمل اچھا ہے اس میں دیکھنا تو ایکٹنگ وغیرہ. تو میں نے کہا میں نے بسمل کے ایک دو ایپیسوڈ دیکھے ہیں اس میں ایکٹنگ کہاں ہے, وہ تو تیری ریئل لائف اسٹوری ہے. تو یعنی کہ تیرا روز کا کام ہے وہ. تو وہ وہاں سے رہتے آگے سے میں نے کہا اس میں ایکٹنگ کی تو ضرورت ہی نہیں پڑ رہی, اس میں تو سیدھی سیدھی باتیں. اور پھر یہ والی بات کہ جو انہوں نے پوچھا نا لیڈیز جو ہیں, دیکھیں جب تک آپ ریئلٹی کو نا ریئلٹی کی آنکھوں میں نہیں دیکھیں گی, جب تک یہ ڈسکنیکشن رہے گا ریئلٹی سے, جب تک بیسک نیڈز جس انسان کو آپ جانتے ہیں ان کے بارے میں بس صرف یہ کہہ دینا کہ عورتیں تو ساری ایسی ہوتی ہیں یا مرد تو ایسے ہی ہوتے ہیں, یہ تو میں نے تو آج تک کئی ایسی عورتیں دیکھی ہیں جو کہ ٹوٹلی آپ ان کو ایک پجن ہول میں نہیں بند کر سکتے, وہ ٹوٹلی ڈفرینٹ ہیومن بینگس ہیں. مرد بھی میں نے ایسے دیکھے ہیں جو ٹوٹلی ڈفرینٹ ہیں. تو کوئی بھی اسٹیریو ٹائپنگ جو ہے نا وہ آج کل کے زمانے میں اور ویسے بھی نہیں ہوتی. میں نے کئی ایسی عورتیں دیکھی جو مردوں سے زیادہ مینٹلی اور فزیکلی اسٹرانگ ہیں اور اتنے بڑے بڑے کام اور اپنے گھر سنبھالتی ہیں. سنگل مدرز ہیں جو اپنی پوری زندگی جو ہے وہ ڈیڈیکیٹ کرتی ہیں اور اتنے کام کرتی ہیں اور ساتھ یو نو سوسائٹی کی فضول باتیں وغیرہ بھی سہتی ہیں. ایسے میں نے مرد بھی دیکھے ہیں جو اپیرنٹلی بڑے اسٹرانگ ہیں لیکن یو نو اندر سے ان کو ہم باجیوں کے نام سے بلاتے ہیں اور ان کو بولا اور پکارا جائے گا ہماری زندگی میں ہمیشہ سے. تو اس قسم کے بھی لوگ ہوتے ہیں. لیکن جب تک آپ ریئلٹی میں جا کر آپ نے اگر ایک رشتہ رکھنا ہے تو اس کی بیسک ریکوائرمنٹس کیا ہیں, اس بندے کی ایبسولوٹ ڈوز یا ڈونٹس کون سے ہیں. جب تک ہم یہ نہیں کرنا چاہتے آپ اپنی طرف سے اپنی خواہشات پوری کرنے کے لیے جو بھی کرنا چاہیں یا کہیں جی ریلیجن میں ایسے ہوتا ہے, اسلام کو اگر آپ یوز کریں گے तो वो जितने लोगों को मैंने आज तक वैसे इस्लाम की बात करते देखा है ना, उन लोगों ने जो क्वालिफिकेशन है ना, उन तमाम चीज़ों को क्वालिफाई किए बगैर आखिर में अपने फ़ायदे के लिए उनको इस्लाम चाहिए होता है, जहाँ पे उनका केस जो है ना वो मज़बूत उन्होंने करना होता है। तो इन सारे मसाइल का तो कोई हल नहीं है, और इंशाल्लाह इसी तरह लोग तकलीफ़ में रहेंगे और इसी तरह इस दुनिया से इंशाल्लाह उठेंगे हम। इंशाल्लाह क्यों? क्योंकि ये रब की मशीयत है, इसमें मर्ज़ी है, और हम ख़ुद कुछ चीज़ों जो हमने काम करना है ये मामलात के काम है। आपकी शादी को अच्छा चलाना या ना चलाना, उसमें जलील और रुस्वा होना या बहुत अच्छे तरीके से उसको डील करना, उसमें बंदे की जो सिलेक्शन है या बंदी की जो सिलेक्शन है उसमें रब ने आपको क्राइटेरिया दिया हुआ, छूट दिया हुआ, वो आप करते नहीं हैं गलत रीज़न्स की वजह से, कभी सोसाइटी की वजह से, कभी उम्र जा रही है की वजह से, कभी सब की हो गई है इस वजह से, कभी यू नो मोहब्बत हो गई है के नाम पर, कभी उन्होंने मुझे ऐसा फ़ील करा दिया के नाम से। इस तरह अगर आप ये चीज़ें करेंगे तो इसका वही एंड रिज़ल्ट होगा यू नो जो आपको पता है। सो ये सारी चीज़ें, और दूसरी तरफ भाई साहब भी सारे के सारे इसी तरह की हरकतें करते हैं, तो जाहिर बात है एंड में यही सब कुछ होना है जो हो रहा है हमारे साथ। तो यू नो क्या किया जा सकता है। इसके बारे में शायर कहता है कि होर चुपो गन्ने, इनका मतलब है सक मोर शुगर केन्स। फिर कहते हैं जी हमें टाइप टू डायबिटीज हो गई है। जी
3: आजाद, आप मुझसे बात करें कि
1: नहीं, मैं तो दुनिया से बात करता हूँ ना, पगला मैं पगला हूँ। आपको पता नहीं हमें किसी ने घर वालों ने कहा था ये तो पगला सा है। क्यों हंस क्यों रही हैं? सवाल पूछे आपने, जवाब दे दिया आपको।
3: नहीं आजाद, आपने दो कॉल सुनी है तो मुझे समझ नहीं आई थी क्या मुझसे बात करें।
1: वो फिल्म थी, हमारी फिल्म का नाम होना चाहिए मैं तो पगला हूँ। वो क्योंकि वो कहा था दिल तो पागल है, यकीन करें हराम हो मेरा दिल पगला या दीवाना हो, मेरा मैं बिल्कुल ठीक, मेरा दिल बिल्कुल काबू में है और मैं खुद पगला हूँ, ये कैसे, या फिर मैं पगला गया हूँ।
3: असल मुझे आपसे ये पूछना था कि क्या शादी आपकी फ्री विल को महदूद कर देती है?
1: शादी आपकी फ्री विल को महदूद कर दी? आपने ना जो इस सवाल को थोड़ा सा खोलें जरा, क्योंकि इसको इसके पे छह शोज कर दूंगा मैं, तो मुझे सिर्फ क्वेश्चन का आपके आंसर देना है। शादी आपके फ्री विल को महदूद कर देती है, क्या मतलब?
3: नहीं आजाद, नहीं मेरा मतलब ये, क्या शादी आपकी जो पर्सनल आइडेंटिटी होती है, जो आपकी फ्री विल होती है, तो उसको क्या अफेक्ट करती है ये?
1: देखें शादी शुरू ही फ्री विल से होनी चाहिए, यानी कि आप अपनी मर्जी से, अपनी ख्वाहिश से एक बंदे को चूज करते हैं कि वो इस काबिल है कि वो आपका पार्टनर बने, तो ये फ्री विल से ही शुरू हुई है। इसके बाद आगे क्योंकि आप दो बंदों ने मिलके एक फैमिली बनानी है, एक बहुत रिस्पॉन्सिबल काम करना है, और इनका एक एम है जो खुशी भी हो सकती है, जो प्रोग्रेस भी हो सकती है, जो बच्चों के लिए एक आइडियल एनवायरनमेंट भी हो सकता है, तो उसके बीच में जो आपकी जो भी फ्री विल्स हैं वो एक मिशन के ताबे होती हैं, यानी आपके जो एनर्जीज हैं, जैसे आपने गोल ज़िंदगी का सिलेक्ट कर लिया तो आपके पास जो भी टाइम एनर्जी रिसोर्सेज होती हैं वो तमाम आप कन्वर्ज करते हैं एक पॉइंट के ऊपर, तो इसमें आपकी फ्री विल से ही ये सब कुछ हो रहा है। तो आपका यहाँ पे अगर मतलब ये कि कभी कभी कुछ और करने का अगर दिल चाहता है, या अपनी कोई खुशियाँ हैं, या अपनी फैमिली से कुछ रिलेटेड चीज़ें हैं, या कोई पैशन है आपकी ज़िंदगी का, वो उस पर कहीं कॉम्प्रोमाइज़ तो नहीं करना पड़ता? तो डिपेंड करता है कि जिस किस्म का आपने शरीक सफ़र, शरीक हयात चुना है, जो भी आपका पार्टनर है, इसके बारे में बातें हुई हैं या नहीं हुई, आगे कैसे काम चलेगा, फाइनेंशियल एस्पेक्ट्स को कैसे देखा जाएगा, घर की ज़रूरियात को, या रोल डिफाइन हुए हैं या नहीं, और इसमें आपका जो काम है, अगर कोई डॉक्टर है, कोई यू नो आर्टिस्ट है, या जो भी उनका एक काम है, उस काम को कैसे एडजस्ट करेंगे अपने गोल्स के साथ। तो होगा सब फ्री विल के अंदर। रब इंसान को उसने फ्री विल देकर पैदा किया है, इसी वजह से उसका हिसाब किताब है। तो ज़िंदगी में भी कभी कुछ देकर, कभी कुछ छोड़ के, या कुछ थोड़ा बहुत रख के, थोड़ा बहुत देके, ये मामलात इस तरह चलाए जाते हैं कि एक फ्री विल की एनवायरनमेंट, वो शादी शुरू ही फ्री विल से हुई है। कोई भी काम बाय द वे, बिजनेस पार्टनर हों, जॉब्स हों, कुछ भी हों, जैसे शुरू में अगर आपने कर भी इसलिए लिए हैं कुछ चीज़ें जो कि आपको नहीं समझती, लेकिन आगे जाके जैसे वो, इसीलिए तो शादियां रिश्ते टूट जाते हैं कि जब आपको समझ आने लगता है, शऊर आपको आता है, उस वक्त आपको पता चलता है मैं तो वो बंदा या बंदी ही नहीं हूँ, मेरा तो ये काम है या नहीं है, मेरे लिए तो चैलेंज है ये, मेरे लिए तो ये आसानी से मुझसे नहीं हो रहा, या मेरे लिए इतना स्ट्रेस जो हो रहा है क्योंकि हम साथ मिलकर नहीं चल रहे, या कम्युनिकेशन नहीं हो रही, या गोल एक नहीं हो रहा, या अपने अपनी खींचातानी बीच में से शुरू हो गई है, तो मैं तो इसको अफोर्ड ही नहीं कर सकती या कर सकता, तो फिर आगे जाकर मसाइल पैदा होंगे। इसलिए रब आपको बेसिक्स में सोच समझ कर, दिमाग को इस्तेमाल करके, آپ کی مرضی کے بنا کچھ نہیں ہو سکتا، یہ قانون کے اندر ہے. تو جب آپ یہ ساری چیزیں فری ویل سے ہوں گی تو آہستہ آہستہ جب آپ اپنی خوشی سے کوئی چیز کرتے ہیں یا اپنی مرضی سے کرتے ہیں نا تو پھر آپ ایڈجسٹمنٹس بھی آرام سے کر لیتے ہیں. لیکن جب آپ اپنی مرضی سے کوئی چیز نہیں کرتے، کمپرومائز کر کے کرتے ہیں، تو پھر آگے ایڈجسٹمنٹس نہیں کرتے آپ. جو کچھ بھی آپ کرتے ہیں وہ کمپرومائز کی کیٹیگری میں جاتا ہے، اور اس سے ریزینٹمنٹ بڑھتی جاتی ہے، اور اس سے اسٹریس لیول بڑھتا جاتا ہے، اور پھر جو ہے وہ ایک دن پٹاخا بول جاتا ہے ہمارا یا رشتے کا. نہیں
3: بالکل
1: ایسا ہی سیکوینس ہوتا ہے،
3: بالکل ایسے ہی ہوتا ہے. اصل میں آزاد علیہ میں اس لحاظ سے خوش ہوں کہ جیسے پٹھانوں میں ہمارا جو اپنا کلچر ہے پٹھانوں کا، تو اس میں مرد کافی یعنی دے ویری ڈومینیٹنگ، ان کا اپنا ایک طریقہ ہوتا ہے. تو اس لحاظ سے زیادہ تر عورتیں یہی کہتی ہیں کہ ہماری اپنی فری ول بالکل جیسے ختم ہو گئی ہے.
1: آپ نے نا بات شروع کی پٹھانوں سے، تو سچ بات یہ ہے جو میں نے ایک دفعہ خان جی سے کہا تھا، انہوں نے کہا تھا جی شادیاں جو ہیں نا وہ اپنی برادری میں ہونی چاہیے، پٹھانوں میں ہونی چاہیے. تو میں نے کہا جی وہ کیوں کہتے ہیں؟ خون کی وجہ سے. اور اس زمانے میں اتنی ہمیں سمجھ نہیں تھی کہ ریس میٹر کرتی ہے تو کیوں کرتی ہے، یا یو نو اس میں آسانیاں کون سی ہیں اس کے اندر یہ وہ. تو انہوں نے کہا جی کیونکہ پٹھان جو ہیں وہ بہت ایک یو نو مارشل کمال قوم ہے. تو میں نے آگے سے کہا ویسے ہاں جی ہسٹری کو پڑھنے سے تو پتہ چلتا ہے، تو بدوائیں ہیں سارے ہم. ارے موسیٰ علیہ السلام کو کیا ہم نے خدا کے ساتھ جو، کیونکہ جیوز سے آئے ہیں نا سارے پیچھے سے، ڈسینڈنٹ جیوز کے ہیں جو پٹھان سے. تو میں نے کہا پیچھے سے تو جیوز سے آئے ہیں سارے، جیوز جو تھے تو دی ون ہو ریسلز ود گاڈ، انہوں نے تو ہر قانون رب نے کہا تھا فلاں دن، اور ہمیں چیک کرنے کے لیے صرف کہا کہ مچھلیاں اس دن نہ پکڑنا، ہم نے کیا بچھڑا بنا کے اس کی پوجا کی فور فادرز نے، سامری بھائی اور باقی جو معاملات تھے سارے کے سارے. تو ہسٹری تو یہ بتاتی ہے کہ ہم کو بہت نیک لوگ نہیں ہیں. یہ میں نے ان کو بتایا جب میں 22 سال کا تھا، کپتان ہی تھا میں، پر میں نے کہا تھا یہ کس بات کا زوم ہے بھائی، آپ لوگوں کو پٹھانوں کو فلاں زوم ہے اور فلاں کا زوم ہے. رب نے ٹھیک ہے آپ ایک کاسٹ میں کریڈ میں پیدا ہو گئے ہیں، اس کریڈ میں جیسے ہر جو بھی قومیں ہوتی ہیں اس میں آپ کو کچھ پیکج ڈیل میں ملتی ہے. یہ بھی ایک رب نے نا ڈفرینٹ انسانوں کو ڈفرینٹ پیکج ڈیلز میں پیدا کیا ہے، ایک ہی رنگ میں نہیں پیدا کیا. کیونکہ یو نو ایک وہ میں کہتا ہوں نا، اگر ایک ہی سبزیاں جو ہے نا گرین رنگ کی ہوتی تو ویجیٹیبل مارکیٹ کتنی بورنگ ہوتی نا. تو بالکل، اور ہر کلر کی ابھی وہ بتاتے ہیں جی کہ اس کی جو افادیت ہے یا جو اس کے بینیفٹس ہیں ہیلتھ کے وہ ٹوٹلی ڈفرینٹ ہیں صرف کلرز کی وجہ سے بھی. تو یہ ساری باتیں پھر آہستہ آہستہ سمجھ آتی ہیں کہ اس سے آپ کے فائدے ضرور ہوتے ہیں اس میں، آپ کے اگر فیملی میں کرتے ہو، اگر آپ کی فیملی ویلیوز ایک ہے. اسی لیے کہا گیا کہ کیا 3-4 چیزیں کرائٹیریا انسانوں کو اگر رشتے کرنے ہیں دنیا میں، تو آپ نے حسب نصب دیکھنا ہوتا ہے کون کہاں سے ہے، کیسے پلا بڑا ہوا. کیوں یہ دیکھا جاتا ہے؟ اس لیے کہ آپ کا مائنڈ سیٹ کیسے بنا ہے، آپ کا فائنینشیل ہینڈلنگ کیسے بنی ہے، یہ دیکھنا ہے کس گھر میں کس انوائرمنٹ میں پیدا ہو، تاکہ کمپیٹیبلٹی دیکھی جا سکے، دین دیکھا جا سکے کہ آگے جا کے رفٹ نہ کریٹ ہو. یہ تو شیعہ سنی آپس میں شادی کرتے ہیں، اس وقت عشق کے مارے ہوتے ہیں، وہ ان کو فرق ہی نہیں پڑ رہا ہوتا. بعد میں ایک میرے کتنے جاننے والے ہیں بچوں کو کوئی اپنا شیعہ کی طرف کھینچ رہے ہیں اسکول آف تھاٹ، اور کئی جو ہیں وہ سنی، حالانکہ صرف سنی سنائی سے سنی ہیں وہ، اور انہوں نے بھی صرف شیعہ فالو کچھ نہیں کرتے ہوئے بیسک چیزیں کرتے ہیں، لیکن وہ اتنا بڑا مسئلہ کھڑا ہو جاتا ہے کہ بچے جو ہیں وہ دونوں کو چھوڑ دیتے ہیں. اس قسم کے بھی لوگ ہیں وہ بالکل یو نو ہٹ جاتے ہیں تمام چیزوں سے. تو شروع میں جو جذبات آپ کے ہوتے ہیں، یہ سارے شادی جو ہے نا وہ ایک ریسپانسبل کام کرنے کی چیز ہے، جب آپ وہ کریں گے تو پھر چیزیں اس حساب سے آپ ڈیل بھی کریں گے. تو یہ اس کے اندر ریزنز ہیں. اور پٹھانوں میں کے کلچر میں جیسے آپ نے کہا کہ میل ڈومینیٹنگ سوسائٹی ہے، تو آہستہ سے دیکھیں، میں آپ کو اپنی صرف باقی باتیں تو نہیں بتا سکتا، میری فیملی میں جب ہم بڑے ہوئے اور کنٹرول ہمارے ہاتھ میں آیا، ٹھیک ہے، اور کنٹرول میں نے اس وقت نہیں ہاتھ میں لیا جب خان جی زندہ فوت ہو چکے تھے، کنٹرول میں نے اس دن سے ہاتھ میں آہستہ آہستہ لینا شروع کر دیا تھا جب میں اپنے جوگا ہو گیا تھا، جب میں اپنے پیسے کمانے شروع ہو گیا تھا، جب میں نے ایک یو نو ایک ایسی رسپانسبل قسم کی میں جاب کر رہا تھا جس میں میں اتنے لوگوں کا کے لیے رسپانسبل تھا، تو اور فائنینشیل میری فریڈم جو ہے وہ بہتر ہونے شروع ہوگی. تو میں نے آہستہ آہستہ اپنا جو ویٹ ہے نا وہ چیزوں پہ پٹ آن کرنا شروع کر دیا، کیونکہ مجھے یہ سمجھ آ گئی تھی بایولوجیکلی اسپیکنگ خان جی نے تو ٹر جانا ہے جلدی جلدی، ٹھیک ہے، ہی واز آلریڈی، ان کا تو جو انشورنس کرنے والا بندہ بھی آیا تھا، تو جب اس کو لے کے آئے بیٹھے جی پہلی دفعہ انشورنس کرنے کے لیے، تو انہوں نے کہا جی لگتے تو کیونکہ تھوڑے ینگ تھے، تو جب انہوں نے کہا اور انہوں نے بتایا 1920 یا 21 تو اس کے دو پاؤں کے نیچے سے نکل گئی زمین، اس نے آگے سے کہا بابا جی آپ تو پہلے سے اوور جا رہے ہیں دنیا میں، انشورنس کس بات کی کرنی ہے. और एज के हिसाब से उनकी माशाल्लाह से जब हम छोटे बच्चे थे तो इतनी एज थी कि हमारे स्कूल का जो बर्सर था तो उन्होंने मुझे, मैं ऐसे गुजर रहा था, उनका बेटा मेरे साथ पढ़ता था तो मुझे बुलाया, मैं कहा जी, कहते हैं आपके दादा आए हुए थे फीस देने को, मैं कहा दादा नहीं भाई मेरे फादर हैं। दादा क्या मतलब बच्चे। तो मुझे समझ आ गई थी कि बाबा जी कहते तो रहते हैं कि तुमने सब पीछे संभालना है, पठानों में बड़ा बेटा सब कुछ होता है, तुम्हारे लिए हमने बड़े कुदरत के कानून तोड़े, ठीक है, बड़ी चादरें हमने चढ़ाई जाके और पीरों फकीरों पे हम गए, तो अब तुमने आगे से ये बच्चे वो बच्चे संभालने, मेरी जिम्मेदारी मेरे से पूछ के किए थे आपने, ठीक है। खैर तो मुझे समझ आ गया कि आगे जो है ना मसाइल पैदा होना शुरू हो गए, तो फिर मैंने चीज़ों को हैंडल करना और कंट्रोल करना शुरू कर दिया, और उस पलड़े में मैं जोर डालता था जिसमें आगे से मुझे बेहतर फ्यूचर नज़र आता था। तो बिल्कुल इसी तरह आहिस्ता आहिस्ता, जैसे बहनों की एजुकेशन उससे पहले नहीं कराई जाती थी, मैंने कहा नहीं कराएंगे जी, तो फिर पढ़ाई शुरू हो गई, किसी ने बैचलर्स किसी ने मास्टर्स जो भी करना था वो किया, फिर जब वो नहीं रहे, और उसके अलावा मैंने कुछ और लोगों के लिए भी दुआएं की थी कि मेरे रब मेरा रास्ता आसान करो, इस रास्ते में जो जो आता है उसको उठा ले, ठीक है, और ऐसे ऐसे उठे लोग।
3: अल्लाह ज़्यादा ना आपकी ज़बान है क्या?
1: नहीं, क्योंकि भाई मेरे लिए मुश्किलें कर रहे हैं ना, मतलब मैं टाइम भी लगा रहा हूँ, एफर्ट्स भी लगा रहा हूँ, जान भी मार रहा हूँ, फाइनेंसिस भी लगाने की कोशिश कर रहा हूँ, मैं सिस्टम भी बनाने की कोशिश कर रहा हूँ, वो निकम्मे कुछ कर नहीं रहे, बस सवाए इसके ऑब्स्ट्रक्शन खड़ी है सामने। अब वो घबराते भी हैं, डरते भी हैं सामने आने से, लेकिन वो रिजिडिटी इतनी ज़्यादा, और उनका कसूर थोड़ी है, वो तो हज़ारों सालों से है ना हमारे अंदर। तो उसके बाद जो अगली जनरेशन है उसमें जो एजुकेशन करनी थी बच्चों को बाहर, यू नो, बच्चियों को भी बाहर निकाल के उनको पढ़ने देना था, यूनिवर्सिटीज़ में जाने देना था, वहाँ उन्होंने रहना भी था, वो भी हुए। इनमें से जो शादी के काबिल थे, जो नहीं इस काबिल थे उनके लिए नहीं, मैंने उन्होंने जब कहा कि हम नहीं इस काबिल, या पेरेंट ही लगता था उनके रिजल्ट से, मैंने कहा ठीक है नहीं करते, और जो उस काबिल थे और वो करना चाहते थे तो उनकी कराई, रब के कानून के हिसाब से। ये ज़ोर ज़बरदस्ती थोड़ी रब देखेगा जी आप पठान है या मेल डोमिनेटिंग सोसाइटी में है, मैंने दुनिया को हिसाब देना है या रब को देना है। तो दुनिया अब से वैसे ही अगर मैं बहादुर बन के फिरता रहूं और मैं आवाज़ भारी कर लूँ या डाडा हो जाऊँ या पैसे दिखा के मैं लोगों पे ज्यादतियाँ करता रहूँ और दुनिया के सामने मैं बहादुरी दिखाता रहूँ और जो असल जगह जहाँ बहादुरी दिखानी है, जहाँ मुझे स्टैंड लेना है, मैं वो स्टैंड ले ही ना सकूँ। और दुनिया तो मेरे हिसाब से बहुत कम ऐसे लोग हैं, दुनिया ने ना, ये बड़ी इंपॉर्टेंट बात है, ये जो लोग कहते हैं जी दुनिया क्या कहेगी, लोग क्या कहेंगे, दुनिया की जी बड़ी सुननी पड़ती है, दुनिया का बड़ा प्रेशर होता है, देखें ये जब ये सब नाबालिग लोगों की बातें, ये उन लोगों की बातें हैं जिन्होंने अपने जोरे बाजू से कुछ कमाया नहीं है, सेल्फ मेड लोग नहीं हैं, उन्होंने अपनी ज़िंदगी में अपने लिए और लोगों के लिए आसानियां नहीं पैदा की, अपना रोल जो है उसको डिफाइन नहीं किया और उसको प्रॉपरली उसको आपने परफॉर्म नहीं किया, और ऐसी जगह आपने नहीं बनाई जहाँ पर आप ज़िंदगी में आसानी और चेंजेस पैदा कर सकें। तो दुनिया को अगर मेरे सामने आना है और वो इतना उसने मैटर करना है तो मैं जिसको दुनिया समझता हूँ उस दुनिया को पहले क्वालिफाई करना पड़ेगा। मैंने एक स्टैंडर्ड बनाया हुआ है, दुनिया की इतनी औकात नहीं है कि वो स्टैंडर्ड बनाए जिसके उसने तो

0: کل کے سیشن کے آخر میں دو باتیں میرے ذہن میں تھیں جو رہ گئیں، وہ میں پہلے ذکر کر دوں. الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین کے بارے میں، اس کے بعد پھر آگے چلیں گے. یہ ذرا سی کمپلیکیٹڈ چیز ہے، لیکن میرے خیال سے آپ لوگ کافی اسمارٹ ہو، آپ سمجھ جاؤ گے. ٹھیک ہے، رب کے بارے میں نے کہا تھا کہ اس میں پانچ معنی ہیں. کسی کو یاد ہے کیا تھے؟ مالک، سید، منعم، مربی، قیم. اچھا، پانچ میں سے نا اس کو ہم تھوڑی تقسیم کر دیتے ہیں. ان میں سے دو کا تعلق اتھارٹی کے ساتھ ہے، باقی تین کا تعلق رحمت کے ساتھ ہے. پانچ معنی ہیں لیکن دو کا تعلق کس کے ساتھ ہے؟ اتھارٹی کے ساتھ، اقتدار کے ساتھ. وہ دو کون سے ہیں؟ آپ خود گیس کرو. مالک اور سعید کا تعلق اقتدار کے ساتھ ہے. لیکن جس نے خیال رکھنا ہے، جس نے تحفہ دینا ہے، جس نے نشو نما کرنی ہے، مربی، منعم، قیم، اس کا تعلق کس کے ساتھ ہے؟ رحمت کے ساتھ. بات سمجھ میں آ گئی؟ اوکے. اب آگے جا کر مالک کا لفظ آیا تھا، مالک یوم الدین، اور مالک کی دو قراءات تھیں، یاد ہے آپ کو؟ مالک اور ملک. اس میں سے ایک مالک تو ویسے بھی رب کے ساتھ تھا، اور ملک اتھارٹی کے یا جو سید کے قریب ہے. ملک اور سید، سمجھ رہے بات؟ یعنی رب میں پانچ معنی ہیں لیکن اس میں سے دو معنی مالک اور ملک میں بھی ہیں، لیکن تین مسنگ ہیں. یہ بات سمجھ آ رہی ہے؟ کون سے تین مسنگ ہیں جو رب میں ہیں، جو مالک میں اور ملک میں نہیں ہیں؟ منعم، مربی، قیم. تو وہ تین مسنگ کیوں ہیں؟ سوال پیدا ہوتا ہے کہ یہاں تین مزید کیوں ہیں اور وہاں تین کم کیوں ہیں؟ وہاں بات ہو رہی ہے انصاف کی. کس دن کا مالک ہے؟ مالکی یوم الدین. یہاں بات ہو رہی ہے تمام عالمین کی، رب العالمین. وہ آخرت کی بات ہے، آخرت کے کورٹ والے دن کی بات ہے، اور یہاں پر دنیا کی بات ہے. دنیا میں اللہ تعالیٰ کا اقتدار بھی ہے لیکن وہ ہر وقت ظاہر نہیں کرتا. اللہ تعالیٰ کی ملکیت بھی ہے، ہر وقت ظاہر نہیں کرتا. مجھے امپریشن ملتا ہے میرا بھی کوئی کنٹرول ہے، میرے منہ میں جو بات آئے میں کہہ سکتا ہوں، وہ روکتا نہیں ہے. روک سکتا ہے؟ روکتا نہیں ہے. میں جو دیکھنا چاہوں دیکھ سکتا ہوں، وہ میری آنکھوں کو بند نہیں کرتا. ہے تو وہ مالک، ہے سید، لیکن اس کو وہ ایکسرسائز کرنے سے مجھے نظر نہیں آتا کہ وہ اس کو مجھے کنٹرول کر رہا ہے. اور وہ کیوں نہیں کر رہا؟ فوراً پکڑ کیوں نہیں ہو رہی؟ کیونکہ منعم، مربی، قیم، الرحمن، ان ساری چیزوں کی وجہ سے مجھے تھوڑی سی آزادی دی ہوئی ہے. قیامت کے دن کیا ہونا ہے؟ لا يتكلمون الا من اذن له الرحمن وقال صوابا. اس دن تو کسی کو بات کرنے کی اجازت نہیں ہوگی. مہطعین رؤوسهم، یہاں تک کہ مجرموں کے بارے میں، اللہ ہمیں مجرموں سے میں سے نہ بنائے. سورۃ القمر میں بتایا ہے کہ وہ ان کو پکارا جائے گا ایک ایسی چیز کی طرف جو بہت ڈرونی ہوگی. الا شیء النکر، یوم یدعو الداعی الا شیء النکر، ایسی چیز کی طرف بلایا جا رہا ہے جو بہت ڈرونی ہے. اچھا، اگر میں کہیں آگ دیکھوں اور وہ قریب ہے، کوئی جانور دیکھے، کوئی انسان دیکھے، کس طرف بھاگے گا؟ اللہ کی مرضی کے خلاف قانون اور پوری پوری سوسائٹیز ہونے کے باوجود وہ ان کا مربی اور ان کا منعم اور ان کا قیم. اچھا، سوسائٹی کا جو لاء ہوتا ہے نا، اس کے لیے بھی قرآن میں ایک لفظ ہے. پوری ایک جو اس کا آئین ہوتا ہے، اس کے لیے لفظ قرآن استعمال کرتا ہے دین. جیسے سورہ یوسف میں یوسف علیہ السلام نے اپنے بھائی کو اپنے پاس رکھا ایک سازش کے تحت، یعنی ان پر الزام لگایا کہ کب ان کے بیگ میں سے نکلا، ان کے بستے میں سے نکلا. تو کہا، اللہ تعالیٰ نے خود ہی بتایا ایسا کیوں کیا انہوں نے. اس لیے کیا، ما کان ان یاخذ اخاہ فی دین الملک. ان کے لیے ممکن نہیں تھا اپنے بادشاہ کے قانون کے تحت کہ وہ ایسے ہی اپنے بھائی کو رکھ لیتے. اریسٹ کرنے کے علاوہ ان کے پاس کوئی اور چارہ نہیں تھا. تو جو بادشاہ کا قانون تھا نا، اس کے لیے کیا لفظ استعمال ہوا سورہ یوسف میں؟ دین. میں کہنا یہ چاہ رہا ہوں، جب عالمین کی بات کی گئی ہے نا، تو تمام عالم، تمام سوسائٹیز، تمام سولیزیشنز، ان تمام کے دین الگ الگ تھے، ان کے قانون الگ الگ تھے، لیکن اللہ پھر بھی ان کا رب رہا. फिर भी उन पर निमते करता रहा। लेकिन एक दिन आ रहा है जब वो, आप किसी भी कानून से आए हो, किसी भी आइन से आए हो, एक दिन सबको एक ही कानून के तहत जज किया जाना है। वो क्या है? मालिक यौमी अद्दीन। अब सख्ती हो गई। जब सख्ती हो गई तो नरमी वाले तीन मायने निकालने पड़ेंगे। तो यहां पर रब और वहां पर मालिक, की बात समझ में आ गई? तो ये चीज, ये भी बारीक सा तनासुब है कि रब के साथ अलआलमीन और मालिक के साथ यौमिद्दीन, सुभानअल्लाह। अच्छा, अब आके मैंने आखिरी बात आपसे रात की थी और कल की थी दोपहर को, कि अब इन तमाम बातों का जो अल्लाह ताला ने इन तीन आयात में कही हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन, अब इसका एक नतीजा निकलना चाहिए। और कुरान इस पहली सूरत में ना सिर्फ अल्लाह ताला अपना तारुफ करा रहा है, इन तीन आयात में तो अल्लाह ताला ने अपना तारुफ करा दिया, लेकिन इस पूरे कुरान का जो मकसद है ना, उससे भी हमारा तारुफ हो रहा है। कुरान की हर सूरत में बहुत ज़्यादा हिदायत हैं, लेकिन फातिहा में पूरे कुरान की हिदायत का खुलासा है। और उस खुलासे में से एक अहम बात यह है कि इंसान को खुद फैसला करना है कि वो अल्लाह ताला का बंदा बने, यानी शौरी तौर पे, और ख़ुद मुख्तार होके खुद ये फैसला करे। उस पे ये फैसला किसी की तरफ से मुसल्लत नहीं किया जा सकता। ला इकराह फित दीन, दीन के मामले में आप किसी पे ज़बरदस्ती नहीं कर सकते, जबर नहीं कर सकते, फोर्स नहीं कर सकते। आप जितना भी बच्चे को फ़र्ज़ करें तरबियत कर लो, नमाज पढ़ो, नमाज पढ़ो, नमाज पढ़ो, नमाज पढ़ो, एक अभी उस पर नमाज वाजिब नहीं है, उसकी उम्र नहीं हुई, एक दफ़ा उसकी उम्र हो जाए और फिर वो आपके डांटने डपटने से नमाज पढ़े, तो उसकी नीयत क्या थी? नीयत करता हूँ चार रकत नमाज अम्मी की वजह से, अल्लाह अकबर, यही नीयत थी ना? हमारे दिन ने क्या सिखाया? अमाल की बुनियाद, अमाल का दारोमदार किस चीज़ पर है? अगर आप किसी को फोर्स कर रहे हो तो उसकी नीयत अल्लाह की थोड़ी रही, नीयत तो आप थे ना, नीयत तो किसी का प्रेशर था। तो शुरू से ही अल्लाह ताला ने क्या कहा है, यहाँ तक कि अल्लाह, क्योंकि वो रब है, वो फोर्स कर सकता है, वो ज़बरदस्ती भी करा सकता है। पुलिस वाला आपसे गाड़ी रोड पे ज़बरदस्ती करा सकता है, आपको कहता है कि रुक जाओ तो आपको रुकना पड़ेगा, आपको इशारा करेगा रुको गाड़ी, आपको रुकनी पड़ेगी, स्लो करने को कहेगा स्लो करनी पड़ेगी। अल्लाह ताला भी इसी तरह आपको रुकवा सकता है, और अगर नहीं रुकोगे तो उसके साथ कॉन्सिक्वेंसेस होंगे, उसका कोई ना कोई नतीजा उसी वक्त आपको उसका सामना करना पड़ेगा। लेकिन अल्लाह ताला ने इस निज़ाम में, इस दुनिया के निज़ाम में एक आज़ादी दी है, और उस आज़ादी से इंसान खुद अपनी आज़ादी से कहे इयाका नअबुदु, इसीलिए कहा है उबुदु, नहीं कहा उबुदु, कहा होता अच्छा आप इबादत करो, वो हुक्म होता अल्लाह ताला की तरफ से, लेकिन हमने अल्फाज इस्तेमाल किए हैं इयाका नअबुदु। अल्लाह ताला ने अब हमारे अल्फाज को कुरान का हिस्सा बना दिया, हम तेरी इबादत करते हैं। ये भी एक अजीब बात हुई, पहले अल्फाज अल्लाह ताला की तरफ से हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन। इस आयत में अल्लाह ताला की तरफ से आयत तो है, लेकिन अल्फाज किसके हुए? अगर हम कहें हम तेरी ही इबादत करते हैं तो किसके अल्फाज हुए? हमारे अल्फाज हुए। कुरान का एक बुनियादी मकसद क्या है? अल्लाह ताला और हमारे दरमियान एक बात हो रही है, एक मुकालमा हो रहा है, और अब हमें उस मुकालमे की शुरुआत हो गई है। अल्लाह ताला कुछ कहते हैं, फिर हम कुछ कहते हैं, अल्लाह ताला कुछ कहते हैं, फिर हम कुछ कहते हैं। जिस तरह आप किसी की बात सुनते हो और आप बात सुनने के बाद आपका रद्द अमल होता है ना, फिर आप उसका जवाब देते हो, आपके जहन में कोई बात आती है तो आप कहते हो। अल्लाह ताला हमें सिखा रहे हैं, जब अल्लाह ताला कोई बात करते हैं तो आपके जहन में, आपके दिल में कोई बात आनी चाहिए और वो आपके मुँह से निकलेगी। तो जो बात नेचुरली मुँह से निकलेगी इस फातिहा के अंदर, वो क्या है? इयाका नअबुदु। अच्छा, तो ये पहली बात तो मैंने बता दी, जिस नतीजे पर इंसान खुद पहुँचे। यहाँ पर भी एक और, क्योंकि मैं अपने बारे में थोड़ी सी बात आपको बताऊंगा, ज़्यादा फिर बोरिंग हो जाएगी। मैं जब इस्लाम के बारे में सोच रहा था कि मैं मुसलमान क्यों हूँ, क्योंकि मेरे पेरेंट्स तो मेरे साथ थे नहीं उस वक्त न्यूयॉर्क में, कॉलेज में मैं कुछ ज़्यादा ही आज़ादी थी, तो सोचने का मौका मिला कि अगर मुसलमान हूँ भी तो क्यों हूँ, क्या इसलिए हूँ कि मेरे पेरेंट्स वालदैन मुसलमान हैं, تو میرا جو دوست ہندو ہے اس کے والدین ہندو ہیں تو اس وجہ سے وہ ہندو ہے, تو وہ تو کوئی عیسائی فیملی سے آیا ہو تو وہ عیسائی ہوگا, کوئی یہودی ہو تو وہ یہودی ہوگا, میری فیملی مسلمان ہے پاکستان سے ہیں تو میں مسلمان ہوں, اس کا اسلام کے حق ہونے سے تو کوئی تعلق نہیں ہوا. پھر دوسری بات یہ کہ جو اللہ تعالیٰ کو نہیں مانتے نا, ایک تو ہے کہ مختلف خداؤں کو مانتے ہیں, شرک کرتے ہیں, پھر ایک الحاد ہے. الحاد کیا ہے؟ کہ میں ایتھیسٹ ہوں, میں کسی خدا کو نہیں مانتا. جو ایتھیسٹ ہوتے ہیں نا ان کی ایک کامن, ان میں ایک مشترک سوچ یہ ہوتی ہے کہ اگر واقعی کوئی خدا ہوتا تو اتنی ناانصافی کیسے ہوتی؟ تم کہتے ہو یہ خدا بڑی محبت کرتا ہے, اس کو الرحمن کہتے ہو, تو یہ جو بچہ کینسر کی وجہ سے مر گیا, یہ جو ماں مر گئی کار ایکسیڈنٹ میں, اس کا بچہ بھی رو رہا ہے, یہ کیسا الرحمن ہے؟ اس کو رحمت کہتے ہیں؟ اس قسم کے خدا کو مانتے ہو تم؟ اور تو ایک طرف تو وہ کہتے ہیں کہ اس کے اندر اس خدا کے اندر رحمت نہیں ہے, تم کہتے ہو رحمت ہے, مجھے تو رحمت نظر نہیں آ رہی, اس کی ہزاروں مثالیں دیتے ہیں. اس کے بعد وہ ایک اور بات بھی کرتے ہیں, وہ کہتے ہیں تم کہتے ہو کہ اس خدا یہ جو ہے یہ عدل کا مالک ہے, یہ عدل کرتا ہے, مجھے تو کہیں عدل نظر نہیں آتا. جو لوگ بزنس میں چیٹنگ کرتے ہیں, جھوٹ بولتے ہیں, رشوتیں دیتے ہیں, کرپشن کرتے ہیں, وہ آگے نکل جاتے ہیں. جو دیانتداری سے کام کرتا ہے, جھوٹ نہیں بولتا, رشوت نہیں کرتا, ملاوٹ نہیں کرتا, وہ کہا کیا ہوتا ہے اس کے ساتھ؟ وہ پیچھے رہ جاتا ہے. جو اپنے پی ایچ ڈی پیپر میں کہیں اور سے کاپی کر کے ادھر ادھر سے کر کے سبمٹ کر دیتا ہے, اس کو پیپر مل جاتا ہے, اس کو ڈگری مل جاتی ہے. جو اوریجنل کام کرتا ہے وہ پیچھے رہ جاتا ہے. جس کے پاس سفارش ہوتی ہے وہ آگے نکل جاتا ہے, جس کے پاس سفارش نہیں ہوتی وہ پیچھے رہ جاتا ہے. تو یہاں تو ناانصافی کی جیت ہوتی ہے زیادہ تر. تم جتنا بھی کہتے رہو کہ یہ اگر خدا واقعی اتنا انصاف کرتا ہے, تو اس کی ایک عام سی مثال ہے, اگر ایک انسان جان بوجھ کر غلط وجہ سے ایک دوسرے انسان کا قتل کرے تو اس کی کیا سزا ہونی چاہیے؟ اس نے جان دی ہے تو کیا ہونا چاہیے اس کے ساتھ؟ اس کی بھی جان لو. لیکن اگر ایک انسان 100 لوگوں کا قتل کر دے, ممکن ہے کہ نہیں؟ ایک انسان 100 لوگوں کا قتل کرے, کیا سزا دو گے؟ زیادہ سے زیادہ ایک ہی دفعہ قتل کرو گے نا. ایک دفعہ قتل کرنے کے بعد اس کے بعد آپ کیا کر سکتے ہو؟ جانے اس نے 100 لی, لیکن آپ تو اس کو ایک ہی دفعہ سزا دے سکتے ہو نا, تو یہ انصاف تھوڑی ہوا. تو دو بڑے بڑے جو اشکال, دو بڑی شکایتیں آتی ہیں خدا کے کانسیپٹ کے خلاف, اللہ کے خلاف. وہ ایک ہے کہ یہ تم کہتے ہو کہ یہ رحمان ہے, اس میں رحمت کہاں ہے؟ مجھے تو نہیں نظر آتی. اور تم کہتے ہو کہ یہ عدل ہے, یہ انصاف کرتا ہے, مجھے تو انصاف نظر نہیں آتا. پھر اس کے ساتھ ایک اور مسئلہ کھڑا ہوتا ہے کہ اگر کوئی بھی ایک رب کو مان لے, ایک الہ کو مان لے, جو ہر معاملے میں اس میں کوئی کوتاہی نہیں ہے, اس کے علم میں کسی چیز کی کمی نہیں ہے, اس کی حکمت میں کسی چیز کی کمی نہیں ہے, اس کی محبت میں کسی چیز کی کمی نہیں ہے, اس کے عدل میں کسی چیز کی کمی نہیں ہے, کیونکہ اگر ایک بھی کمی کسی بھی چیز میں ہو جائے تو وہ خدا نہیں ہو سکتا. بات واضح ہے نا؟ کیونکہ اگر کمی ہوئی تو خدا کیسا ہوا پھر, رائٹ؟ فاتحہ میں اس بات کا جواب ہے. فاتحہ میں اللہ تعالیٰ نے ہمارے اور اللہ کے رشتے کی بنیاد الرحمن رکھی, العدل رکھی. پہلے اپنا نام بتایا الحمدللہ, پھر بتایا تمام چیزیں اللہ کے بارے میں سیکھنے کے لیے پہلی چیز کیا سیکھنی پڑے گی. پہلا, یعنی پہلا وصف اللہ کا, پہلی صفت کیا تھی فاتحہ میں؟ رب. رب یعنی اس تمام رشتے کی بنیاد, میری تمام زندگی کی بنیاد, انسانیت کی کہانی کی بنیاد, ایک لفظ ہے میرے اور اللہ کے درمیان, وہ کیا ہے؟ اللہ میرا رب ہے. اب جب وہ اپنے آپ کو الرحمن کہتا ہے نا, تو وہ رب ہونے کے دائرے کے اندر رحمت کر رہا ہے. اور جب وہ مالک یوم الدین ہوگا تو وہ رب کے ناطے وہ فیصلہ کرے گا اس دن. یعنی اصل رشتہ میرا اس کے ساتھ کس چیز کا ہے؟ میں عبد ہوں اور وہ رب ہے. اچھا, اس رب نے کیا کیا؟ اس نے ایک فیصلہ کیا کہ جو میری رحمت ہے نا, وہ دو طرح کی ہے, ایک ظاہر اور ایک باطن. ایک رحمت میں دکھاؤں گا اور ایک رحمت میں چھپائے رکھوں گا, یہ اس کا فیصلہ ہے. اب کیونکہ وہ رب ہے, اس کی پوری اتھارٹی, اس نے یہ فیصلہ کر دیا. اب اس فیصلے کے پیچھے اس کی کیا حکمت تھی, क्या तुक थी, अगर वो मुझे सेंस समझा दे कि आपने क्यों किया, कि कुछ रहमतें जाहिर हैं और कुछ रहमतें बातिन हैं। आप कहो कि किसी की बीमारी हुई है तो वो तो अजाब में है, लेकिन उसके पीछे भी कोई ना कोई छुपी हुई क्या है, रहमत है, वो मुझे नज़र नहीं आ रही। अब मुझे नज़र नहीं आ रही तो मैं खुदा से कहूँ ज़रा मुझे भी दिखाएं ज़रा क्या रहमत थी इसके अंदर, मुझे तो समझ नहीं आ रही। आप पहली बात भूल गए, क्या है वो आपके लिए? रब। और रब के होने के नाते उसको कोई प्रेशर नहीं है कि वो आपको समझाए कि मैंने ये फैसला क्यों किया। देखें, अगर जज या पुलिस वाला आपको रोकता है ना, तो आपको क्यों रोका मुझे, पता नहीं है मैं काम पे जा रहा हूं, समझाओ जरा क्यों रोका मुझे। आप क्यों इस तरह बात नहीं करते जज के साथ, टीचर के साथ, पुलिस वाले के साथ? क्योंकि क्या होता है उसके पास, उसके पास अथॉरिटी होती है, तो आप उसकी अथॉरिटी के अंदर सरेंडर हो जाते हो, राइट? अल्लाह ताला के पास एक अथॉरिटी है, उस अथॉरिटी के तहत उसने कहा है कुछ रहमतें तुम्हें नजर आएंगी, समझ में आ जाएंगी, कुछ रहमतें समझ नहीं आएंगी, लेकिन है रहमत फिर भी। सूरतुल कहफ में इसकी तरफ इशारा किया गया है, वो तीन वाकयात जो मूसा अलैहिस्सलाम के साथ हुए हैं सूरतुल कहफ में, वहां भी यही तो बात की गई है ना, रहमतन मिन रब्बिक वमा फअलतुहु अन अमरी। ये सब अल्लाह ताला की तरफ से, तुम्हारे रब की तरफ से एक रहमत थी। मूसा अलैहिस्सलाम को वो जब तीन वाकयात हुए उनको रहमत नजर आई कि नहीं? वह तो नजर नहीं आई। बाद में समझाया गया ये क्या था, ये रहमत थी किसकी तरफ से, मिन रब्बिक। तो ये रहमत और रब का ताल्लुक समझ में जब तक नहीं आएगा ना, तब तक इंसान पूछता रहेगा तुम तो कहते हो और रहमान है, मुझे तो रहमत नजर नहीं आ रही। असल में तुम रब को नहीं समझे ना, इसलिए तुम्हें रहमत नजर नहीं आ रही, असल बात यह है। दूसरी बात यह है कि वाकई इस दुनिया में नाइंसाफी है, इसमें कोई शक नहीं है। अच्छे काम करने वाले लोग अच्छी जिंदगियां नहीं गुजारते हमेशा, और ये इस्लाम का दावा भी नहीं है। इस्लाम कबूल कर लो जिंदगी आसान हो जाएगी, इस्लाम की हिदायत पर चल लो कोई मुश्किल नहीं होगी तुम्हारी ज़िंदगी में, सेहतमंद हो जाओगे, फैमिली में कोई ड्रामा नहीं होगा, पैसे का मामला हल हो जाएगा, सेहत का मामला हल हो जाएगा, सोसाइटी का मामला हल हो जाएगा, हर तरफ से नेमतें आएंगी तुम्हारी तरफ, बस अल्लाह की बात मान लो। अच्छा जी, मैं मानने को तैयार हूँ, क्या मिसालें हैं? इब्राहिम अलैहिस्सलाम को देखो, अरे इब्राहिम अलैहिस्सलाम अल्लाह की बात मानी, घर से निकाले गए, फिर आग में फेंके गए, फिर बच्चे को ज़िबा करने का हुक्म किया, फिर सहरा में ये अच्छा बड़ा ज़बरदस्त रिलीजन है, इसको आप फॉलो करें आपकी सारी मुश्किलें हल हो जाएंगी। अच्छा, याकूब अलैहिस्सलाम की तरह उनके साथ क्या हुआ था? औलाद छीन ली गई, सालों साल रोते रहे हैं, वो भी अल्लाह के नबी। तो आपकी कोई आप कोई प्रोडक्ट कोई चीज़ बेच रहे होते हो ना, तो आप बेनिफिट्स देते हो, ये आप ये लें तो आपका यही फ़ायदा होगा। इस्लाम की अगर आप सेल कर रहे हो, किसी को आप कन्विंस करना चाह रहे हो कि भाई आप इस्लाम में आ जाएं, क्यों आऊं, क्या मिलेगा मुझे इस्लाम में आने से? और आपको ज़िंदगी जो है ऐसी ज़बरदस्त हो जाएगी, आप सुकून आएगा सारी ज़िंदगी में। अच्छा, किताब दिखाओ अपनी, किताब खोल के देखिएगा जिन लोगों ने इस्लाम को फॉलो किया उनकी ज़िंदगी आसान है मुश्किल है? मुश्किल और फिर और मुश्किल और फिर और मुश्किल और फिर और मुश्किल, ये कैसी सेल है? और सहाबा के बारे में सोच लो, जिस सहाबी ने इस्लाम कबूल किया है उसकी ज़िंदगी इस्लाम से कबूल करने से पहले उसकी फैमिली है, उसकी अच्छी भली ज़िंदगी है, आराम से ज़िंदगी गुजर रही, दोस्त हैं, अहबाब हैं, सोसाइटी है, जैसे ही वो मुसलमान होता है क्या होता है? उसकी फैमिली उसकी दुश्मन, उसके दोस्त उसको छोड़ गए, बिजनेस वाले उसके साथ बिजनेस नहीं कर रहे, बात उससे कोई नहीं कर रहा, उसे पागल कहा जा रहा है, उसको गालियाँ दी जा रही हैं, उसको सड़कों में मारा जा रहा है, उस पर थूका जा रहा है, सिर्फ एक फैसले की वजह से, इस्लाम कबूल करने की वजह से। यानी ये एक फैसला ज़िंदगी को आसान नहीं बना रहा, लगता है कुरान की रूह से कि जब कोई ये फैसला वाकई दिल से कर लेता है ना, तो उसकी ज़िंदगी आसान नहीं होती, उसकी ज़िंदगी बहुत ही ज़्यादा मुश्किल हो जाती है। तो ये नतीजा हल्के दिल वाले लोगों के लिए नहीं है। अगर वाकई ये बात समझ में आ गई है अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन, तो सोच समझ के ये फैसला करना पड़ेगा इयाका नाबुदू। और क्योंकि ये फैसला बहुत मुश्किल है और इसके साथ बहुत सारी मुश्किलात का सामना करना पड़ता है, तो फिर जो जहाँ जहाँ से इंसान को सपोर्ट मिलती थी ना दुनिया में ज़िंदगी में, हो सकता है वो सारे रास्ते बंद हो जाएं। इसीलिए अब कहीं से सपोर्ट नहीं आएगी, तो जिसकी वजह से ये फैसला किया है उसी से सपोर्ट लेनी पड़ेगी। तो अब समझ में आया कि इसके साथ क्या बात जोड़ी हुई है, इय्याका नअबुदु व इय्याका नस्तईन, ये दोनों चीज़ें आपस में साथ इसीलिए जुड़ी हुई हैं क्योंकि ये फैसला आसान नहीं है। ये कहना आसान है, ये फैसला आसान नहीं है। अब हम नमाज पढ़ते हैं, नमाज में हम हर नमाज में इसी दावे की तरफ वापस आते हैं जो इस्लाम की बुनियाद है। एक तरह से जो किसी के मुसलमान होने का जो सफ़र है ना, उस सफ़र का खुलासा हम हर फातिहा में हर रकात में पढ़ते हैं। कहाँ से बात शुरू हुई थी, किस नतीजे पर हम पहुँचे, किस लिए हम मुसलमान हुए, इय्याका नअबुदु, और मुसलमान हुए और ये इबादत हमने कबूल की। ये इबादत जब हमने खुद ही अपने तौर पर आकर कबूल की तो फिर हमें इस बात का भी इतराफ़ करना पड़ा कि ये हमारे बस की बात नहीं है, इसमें बहुत सारी मुश्किलात होती हैं और इसमें बस अल्लाह ताला आप ही हमारी मदद कर सकते हैं, वो इय्याका नस्तईन। ठीक है, तो ये बात, अब इसके बारे में भी कुछ चीज़ें हम ऑब्ज़र्व करते हैं। एक तरफ अल्लाह ने रब का लफ्ज़ इस्तेमाल किया था और मैंने कहा था रब ऐसा लफ्ज़ है जिसमें रिश्ता होता है, तो एक तरफ रब, दूसरी तरफ अब्द, दूसरी तरफ अब्द। अब अब्द के लिए यहाँ पर हमने देखा कि फ़ेल का इस्तेमाल हुआ है। पहले भी फ़ेल और इसम के बारे में बात हुई थी, थोड़ी सी दोहरा लेता हूँ ताकि आपका जहन फ्रेश हो जाए। फ़ेल में होता है माजी, हाल और मुस्तकबिल, और इसम में क्या होता है, हमेशगी, दवाम, हमेशा के लिए। अल्लाह ताला ने अपने लिए रब का लफ्ज़ इस्तेमाल किया इसम, लेकिन हमारे लिए हमने अब्द का लफ्ज़ इस्तेमाल नहीं किया इसम, हमने क्या इस्तेमाल किया, फ़ेल। फ़ेल में क्या होता है, या माजी या हाल या मुस्तकबिल, और फ़ेल ऐसी चीज़ है जब आप कर रहे होते हो तो होती है, जब नहीं कर रहे होते तो नहीं होती। जैसे खा रहा हूँ, खा रहा हूँ का मतलब है जब खा रहा हूँ तो हो रहा है, जब नहीं खा रहा तो नहीं हो रहा। लेकिन अगर मैं कहूँ ये खाता पीता है, अब मैंने इसम इस्तेमाल किया ना, अब वो सो भी रहा है तो खाता पीता है, समझ रहे हैं बात। हमने जब अपने लिए फ़ेल इस्तेमाल किया तो हमने एक बात का हमने इतराफ़ किया यहाँ पर, और वो क्या है कि हमारी इबादत में ऊंच नीच होती है, कभी ज़्यादा कभी कम, कभी बिल्कुल ना होने के बराबर, कभी बहुत ज़्यादा। जैसे फ़ेल में भी ऊंच नीच होती है, और फ़ेल में हमेशा की नहीं होती, हमारे लिए हमसे हमेशा की इबादत मुमकिन नहीं है। आप सो रहे हो तो इबादत नहीं कर रहे, आप काम कर रहे हो तो अल्लाह ताला ने अपनी रहमत से कह दिया, हलाल कमा रहे हो तो काम भी कर रहे हो तो इबादत है। अपनी फैमिली के लिए आप ग्रोसरीज करने, दूध और ब्रेड वगैरह लेने जा रहे हो, हलाल रोज़ी से अपनी फैमिली के लिए लेने जा रहे हो, तो वो भी इबादत है। लेकिन उस वक्त आप शौरी तौर पर इबादत नहीं कर रहे, वो तो आप सिर्फ दूध लेने जा रहे थे, ब्रेड लेने जा रहे थे, रोटी ख़रीदने जा रहे थे, राइट। तो यहाँ पर इय्याका नअबुदु में अल्लाह ताला ने हमारे ऊपर बहुत रहम किया है कि हमने ये दावा नहीं किया कि हम हमेशा हर लम्हे आपकी इबादत में होते हैं। ये दावा बहुत बड़ा हो जाता, उस पर हम में से कोई पूरा नहीं उतर सकता था, लेकिन हम आपकी इबादत करते हैं, हम आपकी इबादत कबूल करते हैं और करते हैं, इसमें थोड़ी रूम आ गई, करते भी हैं और कभी कुछ ढीले भी पड़ जाते हैं, फिर करते भी हैं, फिर कभी कोताही भी होती है, फिर करते भी हैं। और इस जो वसत है इसके अंदर, ये भी अल्लाह ताला की तरफ से एक बहुत बड़ी रहमत है। तो यह है इय्याका नअबुदु में फ़ेल का इस्तेमाल। ओके, हाँ, अगर तुम इबादत करो कहा जाता, वो ये बात तो मैंने पहले कह दी थी, अगर कहा जाता करो इबादत तो यह हमारा फ़ैसला ना होता, अल्लाह ताला की तरफ से हुक्म होता। और यहाँ बात हुक्म की नहीं हो रही, यहाँ बात हो रही है आपकी अपनी कमिटमेंट की। अब यहाँ हम खालिसतन तेरे बंदे हैं, अगर ये कहा होता, यानी अगर कहा होता नहनु इबादल्लका खासा, हम तेरे बंदे हैं खास, सिर्फ नहनु इबादल्लका खासा, तो ये दावा बहुत बड़ा हो जाता, क्योंकि इसका मतलब है मेरी ज़बान से कभी कोई ऐसा लफ्ज़ ना निकलता जो आपकी इबादत के साए में ना हो, मेरे कदम कभी किसी तरफ ना चलते जो आपकी इबादत के तहत ना हो, मेरे हाथों से कभी कुछ ना होता, मेरी आंखों से कभी कुछ ना होता जो इबादत का तकाजा ना पूरा कर रहे हो, क्योंकि मैं हर लम्हे क्या हूँ, अब्द हूँ। ये तो मेरे लिए मुमकिन है नहीं, ये तो मुमकिन नहीं है। तो इय्याका नअबुदु, अच्छा अब इय्याका नस्तईन की तरफ।
1: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Norman Ali Khan.
0: Islam in baki mazahib se mukhtalif hai. Islam ne pehli cheez madad mangne ko nahi rakha. Islam ne pehli cheez kya rakhi hai? Ibadat. Iyyaka na'budu pehle hai. Aur ye koi chhota fark nahi, ye bahut azim fark hai.
2: Coming up next, English Talk Series. Continue listening to Inspire FM. Inspire FM.
3: Sahih al-Bukhari, narrated by Abu Huraira. A man came to Allah's Apostle and said, O Allah's Apostle, who is more entitled to be treated with the best companionship by me? The Prophet, peace be upon him, said, Your mother. The man said, Who is next? The Prophet, peace be upon him, said, Your mother. The man further said, Who is next? The Prophet, peace be upon him, said, Your mother. The man asked for the fourth time, Who is next? The Prophet, peace be upon him, said, Your father.
4: Graceland Solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Graceland Solicitors provide free immigration drop-in clinics every Friday. Call Graceland Solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
5: Assalamu alaikum and welcome to Inspire FM's exam preparation jingles. My name is Sophia and we will motivate and give tips to our upcoming exam sitters. Set your goal, then break it down, chapter by chapter, wear the crown. Every tick is a victory sign, step by step, the win is mine. Thank you for listening to Inspire FM jingles. Please continue listening to Inspire FM for more exam tips.
6: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
5: People are too worried about the next game or console coming out. Why not be worried about the Day of Judgment getting closer and closer day by day?
7: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is Naima B. Robert, author of From My Sister's Lips, editor of Sisters Magazine. For a world of inspiration, keep listening to Inspire FM 105.1.
8: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your akhirah at www.wanuma.org.uk.
9: بخشش تیری آنکھوں کی طرف دیکھ رہی ہے محسن تیرے دربار میں چپ چاپ کھڑا ہے میں روز گل بزم نعت کے ساتھ آپ کی خدمت میں حاضر ہوتا ہوں ہر جمعۃ المبارک آپ بھی ہمارے پروگرام کا حصہ بن سکتے ہیں اور اپنی آواز میں حمد یا نعت دوسروں کی سماعتوں کی نظر کر سکتے ہیں تو سنتے رہیے انسپائر ایف ایم 105.1
10: ایوری فرائیڈے ایٹ 11 AM
11: From the studios of Inspire FM, the time is now 11 o'clock.
12: Assalamu alaikum wa rahmatullahi wa barakatuh. Bismillahirrahmanirrahim. Alhamdulillahi rabbil alameen. Wa afdal salati wa atamu taslim. على نبينا محمد المبعوث رحمة للعالمين وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. Dear brothers and sisters, welcome to a new show of Tadabbur al-Quran with me, Sheikh Ahmed al-Nashash. And this show comes to you from the studios of Inspire FM in Luton 105.1. And you can listen to it by going to As-Salam Radio in Peterborough. You can watch it by going to the Facebook page or the YouTube channel of Inspire FM. Alhamdulillah Rabbil Alameen. All praise and thanks be to Allah subhanahu wa ta'ala, who gave us life to witness the blessed days of the Hajjah. The days that Nabi alayhi salatu wasalam said about them that Al-amal as-salihu fiha ahabbu ila Allah mimma siwah. Aw kama qala Nabi alayhi salatu wasalam, that Nabiyuna Muhammad sallallahu alayhi wa sallam said that the good deeds during these days are most beloved to Allah subhanahu wa ta'ala more than any days in the year. So these days passed, and now we are in the third week of the Hajjah, and we are just waiting for a new month, which will start, inshallah, as I said, in 2 weeks, Shahr al-Muharram, or Shahr Allah al-Muharram, as it is mentioned in authentic hadith. This is the name that the Nabi alayhi salatu wasalam gave to that month, Shahr Allah al-Muharram. Alhamdulillah Rabbil Alameen, that we managed to celebrate Eid al-Adha. And mashallah, nearly 2 million Muslims managed to make it to Al-Masjid al-Haram, to Arafat, to Mina, to Muzdalifah, to Al-Jamarat, and they performed their Hajj. Alhamdulillah Rabbil Alameen. By Friday or Saturday, last Friday or Saturday, the Hujjaj, Alhamdulillah Rabbil Alameen, completed their Hajj. And some of them heading back home. And inshallah, they are, as the Nabi Sallallahu Alaihi Wasallam promised, والحج المبرور ليس له جزاء إلا الجنة. الحج المبرور, the only reward is الجنة. So we pray to Allah subhanahu wa ta'ala to accept the Hajj of all the brothers and sisters who managed to make it this year. And I pray to Allah subhanahu wa ta'ala to help all those who are looking forward to perform the Hajj to make it next year, inshallah ta'ala. So we'll continue, inshallah, today our journey through Surah Yunus. Yunus alayhi salam. And it starts with ayah 65. A'udhu billahi minash shaytanir rajim. Bismillahir rahmanir rahim. ولا يحزنك قولهم إن العزة لله جميعا هو السميع العليم. And let not their speech grieves you, O Muhammad صلى الله عليه وسلم, for all power and honor belongs to Allah, or belong to Allah. He is the all hearer, the all knower. By the way, while you are reading, if you are reading this surah, then you must stop on وَلَا يَحْزُنْكَ قَوْلُهُمْ. And you can see little meme at the end of the word قولهم. And this is one of what they call it علامات الوقف, the signs of waqf, where to stop. And here stopping is a must, because if you continue, this will change the meaning. Let me explain this. Now, when you say وَلَا يَحْزُنْكَ قَوْلُهُمْ إِنَّ الْعِزَّةَ لِلَّهِ جَمِيعًا, so we are talking about two parts of the sentence. They are not linked, which means that Allah subhanahu wa ta'ala is saying to the Prophet alayhi salatu wasalam, don't let their speech grieve you, O Muhammad sallallahu alayhi wa sallam. So this is the first part. The second part, indeed, all the power belongs to Allah subhanahu wa ta'ala. Now, if you carry on without stop, this means that they are saying إِنَّ الْعِزَّةَ لِلَّهِ جَمِيعًا, which is not the case. That the mushrikeen, they are not saying that all the power belongs to Allah, because these people used to say to Allah subhanahu wa ta'ala. So it's very important to know this rule of reading the Holy Quran. Now Allah subhanahu wa ta'ala is talking to the Prophet alayhi salatu wasalam in a very beautiful way. He's saying to him, don't worry about what they are saying. Subhanallah. Then he said to him, all the power belong to Allah subhanahu wa ta'ala. And he is the all hearer, the all knower. And here Allah subhanahu wa ta'ala gives the Prophet alayhi salatu wasalam a great power to deal with the accusations of the mushrikeen at that time. Because we know, they said about the Nabi sallallahu alayhi wa sallam all the bad things. Why? The only reason that they started saying all these things against the Nabi alayhi salatu wa sallam is because he is calling for the way of Allah. He is saying to them, اعبدوا الله, worship Allah subhanahu wa ta'ala. He's not asking them for money. He's not asking them to do a lot of things. Just say, la ilaha illallah. Change the way that you are treating others. Respect women. Don't deal with riba and other things. So all the things that the Nabi alayhi salatu wasalam is calling for, all them are great things, beautiful things. There is nothing of them is wrong, and they know that. But because they are arrogant, they don't want to change their way of life. They insist to follow the steps of their fathers. إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِمْ مُهْتَدُونَ. So we found our forefathers on this way, and we are following them blindly. We don't want to think. And how can come Bashar, human, يَهْدُونَنَا? أَبَشَرُ يَهْدُونَنَا? How come? There is a human being, we know him, then suddenly he's saying to us, come, I'll guide you through the right path. And then they started asking Nabi Sallallahu Alaihi Wasallam, we need angels, we need the book comes from the sky, many things. So قولهم here in this ayah is what the mushrikeen in Mecca used to say it against the Prophet alayhi salatu wasalam. They said, Sahir, magician, kadhab, liar, majnoon, crazy, sha'ir, poet. All these things, they said it against the Nabi alayhi salatu wasalam. So Allah subhanahu wa ta'ala here is giving a strength to the Prophet alayhi salatu wasalam to deal with this. Because without any doubt, these things are harmful. And it's not easy. It's not easy for a person who been for 40 years called in Mecca As-Sadiq Al-Amin, the honest, the trustworthy. And suddenly, instead of Sadiq, become Kadhib. Truthful, become a liar. Subhanallah. And this khitab, this addressing is for all of us these days. When you hear what the extreme far people, the right far people, how they are talking about Islam, Nigel Farage, Tomer Benson, and I'm sure all of you heard what some of them said against Islam. So we'll say, وَلَا يَحْزُنْكَ قَوْلُهُمْ. They said more than this against our Prophet عليه الصلاة والسلام. So this is the way of the non-believers all the time. But what you need to remember as a believer all the time, إِنَّ الْقُوَّةَ لِلَّهِ جَمِيعًا. So the power belongs to Allah subhanahu wa ta'ala. And he is Samia. He knows everything, the all-hearer. Allah knows every single far-right person, what he's saying. He knows what they are saying. He can hear them. He knows what they are saying. So, carry on. As long as you know that you are the truth, carry on. Don't let them stop you from preaching the truth. And we believe that Islam is the absolute truth. And may Allah subhanahu wa ta'ala make all of us all the time on the straight path. As we say in every salah, اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمِ. Then Allah subhanahu wa ta'ala gave more assurance to the Prophet alayhi salatu wasalam and to us as the followers of Nabiyyina Muhammad sallallahu alayhi wa sallam. أَلَا إِنَّ لِلَّهِ مَنْ فِي السَّمَاوَاتِ وَمَنْ فِي الْأَرْضِ وَمَا يَتَّبِعُ الَّذِينَ يَدْعُونَ مِنْ دُونِ اللَّهِ شُرَكَاءَ إِنْ يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَإِنْ هُمْ إِلَّا يَخْرُصُونَ. No doubt. Verily, to Allah subhanahu wa ta'ala belongs whosoever in the heavens and whosoever in the earth. And those who worship and invoke others besides Allah, in fact, they follow not Allah's so-called partners. They follow only a conjecture and they only invent lies. So, these people who are against Islam, against Muhammad alayhi salatu wasalam, against the Quran, what they can do? At the end of the day, or the fact is, everything on this earth and the heaven belongs to Allah subhanahu wa ta'ala. And these people, what they are following? Really, what they are following? They are following their desires. Even they are not following a true religion. And themselves, and you look at most of those who are against Islam these days, who are making marches against Islam, demonstrations. Do they have any religion? Do they have any values? No. Only they are following their desires. They are paid by certain movements. And after they finish their mission, they will throw them away. They are only tools in the hands of these missions. And we are following the truth, alhamdulillah. And there are many reasons that makes us believe that we are following the truth. Every single thing on earth or in the heaven shows us that Allah subhanahu wa ta'ala is one and the only one. Shows us the qudra, the power of Allah subhanahu wa ta'ala. So these people, what they are worshipping? Nothing. It is only dhan. Only just their desires, their thoughts. And the dhan, as Allah subhanahu wa ta'ala said, وَإِنَّ الظَّنَّ لَا يُغْنِي الْحَقِّ شَيْئًا. الظن just thinking, conjecture, all these things doesn't stand to the truth. And you can see in many of the debates when the people try to debate with Islam and they find a person who's mashallah has knowledge and Allah subhanahu wa ta'ala blessed him with a good way of presenting his case, you'll find him defeating all those who are trying to accuse Islam about things which doesn't exist in Islam. And I advise you, brothers and sisters, to watch or listen or read the debates of Ahmad Didat, rahmatullahi ta'ala alayhi, and how he defeated all those that he debated with him. And here, there are many debates. You can see it. I saw one the other day that one sister was debating with 20 of non-believers, and mashallah, she won the debate. And they said many, many things which doesn't stand. So what you need all the time to equip yourself with the knowledge. Don't go in debate if you don't know what you are talking about. You need to go to any debate or any discussion with knowledge. You know what these people are talking about. And the Quran giving us this. In all the surahs where Allah subhanahu wa ta'ala discussing the sayings of the non-believers, he's presenting what they are saying and they blow it up. Because the battle, the false, cannot stand to the truth. When the truth finds a good presenter, alhamdulillah, no one can stand in front of the truth. And you read I don't say every week, at least every year, you read about a high rank religious person in other religions, they convert to Islam. Why? Because these people try or started a journey to defeat Islam, to attack Islam, to find maybe problems with Islam. Then when they started reading the Quran, started reading the Sunnah of Nabi alayhi salatu wasalam, they found the truth is there, and what they are carrying in their head is false. And mashallah, some of them became da'iyah to Islam. Look at Yusuf Estes, mashallah. Allahumma barak. And Allah subhanahu wa ta'ala shows us, and the mushrikeen at that time as well, one of the signs of the power of Allah subhanahu wa ta'ala, which we live on daily basis. هُوَ الَّذِي جَعَلَ لَكُمُ اللَّيْلَ لِتَسْكُنُوا فِيهِ وَالنَّهَارَ مُبْصِرًا إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَسْمَعُونَ. He is who appointed for you the night that you may rest therein, and the day to make things visible to you. Verily, in this are ayat, proofs, evidence, verses, lessons, signs, revelations for a people who listen, i.e. those who think deeply. Every day, we see this. We see Layl, we see Nahar. We see the night, we see the day. And because we see them every day, and we live them every day, we don't realize the power of Allah subhanahu wa ta'ala in this system. Allah subhanahu wa ta'ala in Surah Al-Qasas, He said, قُلْ أَرَأَيْتُمْ إِنْ جَعَلَ اللَّهُ عَلَيْكُمْ اللَّيْلَ سَرْمَدًا إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ إِلَهٌ غَيْرُ اللَّهِ يَأْتِيكُمْ بُضِيَاءً أَفَلَا تَسْمَعُونَ. If Allah subhanahu wa ta'ala likes to make the dark all the time, consistent, non-stop, until the day of judgment, is there anyone can brings to you light? Don't you understand? And then he said, قُلْ أَرَأَيْتُمْ إِنْ جَعَلَ اللَّهُ عَلَيْكُمْ النَّهَارَ سَرْمَدًا إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ إِلَهٌ غَيْرُ اللَّهِ يَأْتِيكُمْ بِلَيْلٍ تَسْكُنُونَ فِيهِ أَفَلَا تُبْصِرُونَ. Say, if Allah subhanahu wa ta'ala make the day constantly, non-stop, until the day of judgment, is there anyone can bring to you night that you'll find the rest in it? You don't understand? And this is something all of us, we need to think deeply about it. Look, Allah subhanahu wa ta'ala made this system. In the morning, the sunrise.